0: लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने आज आसारी शरीफ दरगाह हजरत बल पर हाजिरी देकर ईद उल अजहा के लिए किए गए इंतजाम का जायजा लिया। उन्होंने नमाज ईद के लिए तमाम इंतजाम मुकम्मल करने की हिदायत दी। जम्मू कश्मीर वक्फ बोर्ड की चेयरपर्सन डॉक्टर सईद दरखशांद्रा भी आसारी शरीफ के इमाम खतीब मुफ्ती रियाजुल हक सूबाई कमिश्नर कश्मीर अंशुल गर्ग और इंतजामिया के दीगर कई अफसरां भी उनके हमरा थे। इस दौरान जम्मू कश्मीर वक्फ बोर्ड ने वादी की कई मसाजिद खानकाहों और जियारतगाहों पर नमाज ईद के अवकात मुश्तहर किए हैं। आसार शरीफ दरगाह हजरतबल में नमाज ईद सुबह 10 बजे अदा की जाएगी। आसार शरीफ जनाब साहब सोरा और आसार शरीफ शहरी कलाशपुरा में नमाज ईद सुबह 9 बजे जियारत हजरत पीर दस्तगीर साहब खानियार और जियारत मीर सैयद याकूब साहब सोनवार में सुबह 9:30 बजे जियारत हजरत नक्शबंद साहब ख्वाजा बाजार में सुबह 10 बजे जबकि खानकाह मौला श्रीनगर में नमाज ईद सुबह 11 बजे अदा की जाएगी। जामिया मस्जिद बाबा हनीफुद्दीन ऋषि रटसुन बीरवा में ईद की नमाज सुबह 8:45 पर अदा की जाएगी। ईदगाह खूर शेराबाद पट्टन में नमाज ईद सुबह 7:45 पर अदा की जाएगी। जम्मू के मरकजी ईदगाह रेजिडेंसी रोड में नमाज ईद सुबह 7:30 अदा की जाएगी। नेशनल कॉन्फ्रेंस के सदर डॉक्टर फारूक अब्दुल्ला ने कहा है कि उनकी पार्टी ने हमेशा जम्मू कश्मीर के आवाम के सियासी समाजी और मुआशी हकूक को तहफ्फुज फराहम किया है। श्रीनगर में एक तकरीब से खिताब करते हुए उन्होंने कहा कि नेशनल कॉन्फ्रेंस जम्मू कश्मीर का खसूसी दर्जा बहाल करने के अपने एजेंडे पर कायम है। इस दौरान पार्टी के सूबाई सदर कश्मीर एडवोकेट शौकत अहमद मीर ने इंतजामिया से अपील की है कि वो ईद उल अजहा के पेश नजर तमाम इंतजाम मुकम्मल करें। बीजेपी जम्मू कश्मीर के एहतमाम से रामबन और पत्नीटॉप में पंडित दीनदयाल उपाध्याय प्रशिक्षण महाअभियान के तहत तरबेती प्रोग्राम मुनक्कद हुए जिनमें पार्टी के प्रदेश सदर सत शर्मा और जनरल सेक्रेटरी ऑर्गेनाइजेशन अशोक कोल के अलावा कई दीगर लीडरों ने शिरकत की। इस दौरान पार्टी के एहतमाम से तालाब तिलू जम्मू में एक तंजीमी इजलास मुनक्कद हुआ जिसे पार्टी के मीडिया इंचार्ज डॉक्टर प्रदीप मोहोत्रा ने खिताब किया। दरी असना पार्टी के तर्जुमान हरी दत्त शिशु ने जम्मू कश्मीर और लद्दाख यूटीज के बारे में प्रदेश कांग्रेस कमेटी के सदर तारिक हमीद करा के बयान को गुमराहकुन करार दिया है। जनता दल यूनाइटेड जम्मू कश्मीर के सदर जीएम शाहीन ने ईद उल अजहा के सिलसिले में लोगों को तमाम सहूलियात दस्तियाब रखने की इंतजामिया से अपील की है। जम्मू कश्मीर बैंक यूटी के मुख्तलिफ सेक्टरों को फरोग देने और लोगों को आला मियार की बैंकिंग सहूलियात दस्तियाब कराने के लिए हर मुमकिन इकदाम कर रहा है। बैंक की तरफ से इस साल एक बड़ी रिक्रूटमेंट ड्राइव शुरू की जा रही है। इस ताल्लुक से जम्मू कश्मीर बैंक के मैनेजिंग डायरेक्टर और सीईओ अमिताभ चटर्जी ने आकाशवाणी न्यूज श्रीनगर के साथ बात करते हुए कहा,
1: बैंक अगर प्रॉफिटेबल नहीं होगा तो उससे फिर बैंक सस्टेन करना या सरवाइव करना मुश्किल हो जाता है। अभी 2021 के बाद से कोई रिक्रूटमेंट नहीं हुआ है इस बैंक में और उसका मेन रीजन ये था कि जो कॉस्ट टू इनकम रेशियो था ना हमारे बैंक का वो बहुत हाई था। मतलब जितना इनकम हमारा था उससे उसके मुकाबले में कॉस्ट काफी हाई था और कॉस्ट में मेजर 75-80% जो था वो स्टाफ कॉस्ट था। तो इस चीज को जब तक हम कंट्रोल नहीं कर पाए कॉस्ट कम करके नहीं इनकम बढ़ा के, तो हमने कोशिश की कि इनकम बढ़ाए। लास्ट पिछले 5 साल में हमने इनकम काफी बढ़ाया तो अब हम इस पोजीशन में हैं। मतलब अपने माध्यम से ये बता सकते हैं अब हमको कि इस साल एक रिक्रूटमेंट ड्राइव होगा और अच्छा खासा होगा क्लर्क में भी और ऑफिसर्स में भी।
0: और अब रेल से मुतालिक ये खबर, शुमाली रेलवे ने मुसाफिरों की सहूलत के साथ साथ जम्मू कश्मीर में माल बर्दारी में आसानी पैदा करने के लिए अहम इकदाम किए हैं। इस सिलसिले में आज अलल सुबह करीब 6:45 जम्मू से मुंबई के लिए एक खसूसी पार्सल वैन में 12 टन ताजा चेरी की पहली खेप रवाना की गई। इस इकदाम से जम्मू कश्मीर का मेवा कम से कम वक्त और ताजगी की हालत में मुतलका मंडियों तक पहुंचने में मदद मिलेगी। जम्मू कश्मीर के डायरेक्टर कॉलेज प्रोफेसर शेख एजाज बशीर ने यूटी के कॉलेज में दाखिले के ख्वाहिशमंद उम्मीदवारों से कहा है कि वो दाखिले के लिए कॉलेज ऑप्शन का ज्यादा से ज्यादा इस्तेमाल करें ताकि उन्हें किसी न किसी कॉलेज में दाखिला मिल सके। आकाशवाणी न्यूज श्रीनगर के साथ बात करते हुए उन्होंने इस ताल्लुक से कहा,
2: मेरी बहुत बहुत इंपॉर्टेंट एक डायरेक्शन है स्टूडेंट्स के लिए कि वो ख्याल रखें कि वो अपनी चॉइसेस बढ़ा दें अभी से क्योंकि उनकी चॉइसेस ओपन है या जितने प्रोग्राम चूज करना चाहिए जितने कॉलेज में वो कर सकते हैं ये चॉइसेस उनको ओपन रहेंगी 27 तक। तो मेरी सब स्टूडेंट से गुजारिश है कि वो इमीडिएटली देखें अपना रैंक और रैंक से उनको समझ आएगा कि उनको क्या पॉसिबिलिटी इस कॉलेज में एडमिशन मिलने की। हमने उनको अपडेट करने के लिए व्हाट्सएप चैनल एक बनाई है तो स्टूडेंट्स को चाहिए कि वो चैनल को सब्सक्राइब करें सो दैट सारी इंफॉर्मेशन जो हमारे पास है उनको पहुंचाएंगे लेकिन रैंक लिस्ट डेली बेस पे अपडेट हो जाएगा।
0: قومی تحقیقاتی ایجنسی این آئی اے نے آج ایک کیس کے سلسلے میں شوپیاں میں واقع دارالعلوم سراج العلوم میں تلاشی کاروائی انجام دی. مذکورہ دارالعلوم کو گزشتہ مہینے غیر قانونی ادارہ قرار دیا گیا تھا. اس دوران چیترا گام شوپیاں میں جماعت اسلامی کے سابق سربراہ کے گھر اور لال بازار سری نگر میں جمعیت البنات میں بھی تلاشی کاروائی انجام دی گئی. سپریم کورٹ نے نیٹ امتحانات میں بار بار کی خامیوں پر افسوس کا اظہار کرتے ہوئے کہا ہے کہ نیشنل ٹیسٹنگ ایجنسی نے ماضی کے پیپر لیک تنازعات سے کوئی سبق حاصل نہیں کیا ہے. جسٹس پی ایس نرسمہ اور جسٹس آلوک ارادے پر مشتمل ایک بینچ نے میڈیکل انٹرنس امتحانات کے لیے این ٹی اے کی جگہ کسی اور معتبر ایجنسی کے انتخابات کے بارے میں دائر کی گئی ایک عرضی پر مرکز این ٹی اے اور سی بی آئی سے جواب طلب کیا ہے. اور اب موسم. محکمہ موسمیات کے مطابق اگلے 24 گھنٹوں کے دوران جموں کشمیر میں کہیں کہیں پر ہلکی بارش ہونے کا امکان ہے. سری نگر میں آج دن کا زیادہ سے زیادہ درجہ حرارت 23.3 ڈگری جبکہ کل رات کا کم سے کم درجہ حرارت 13 ڈگری سیلسیس ریکارڈ کیا گیا. جموں میں آج دن کا زیادہ سے زیادہ درجہ حرارت 40.3 ڈگری جبکہ کل رات کا کم سے کم درجہ حرارت 24.6 ڈگری سیلسیس درج کیا گیا. سری نگر میں کل طلوع آفتاب صبح 5:23 اور غروب آفتاب شام 7:33 پر ہوگا. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا. اگلا خبرنامہ کل صبح 7:45 پر کشمیری میں نشر ہوگا. ہمیں دیجیے اجازت. خدا حافظ.
3: تینوں کالج میں
4: ڈونٹ وری
3: فیس تو دیکھو.
5: کیا حال ہے؟ کیا ہوا؟
4: فیس کی ٹینشن.
5: راہل کا بینک اکاؤنٹ تو ہے ہی.
6: راستہ کلیئر. بینک سے ضرورت بھر کے حساب سے اسٹوڈنٹ ایجوکیشن لون ایزیلی ملے گا اور اس میں بھی 4 لاکھ روپے تک نو کولیٹرل.
4: وہ کہاں
6: مٹھائی؟
7: آر بی آئی کہتا ہے
8: کرو سے ہی شروعات, بنو فائنینشلی اسمارٹ.
9: سمین آداب. آج کا تبصرہ لے کر میں شیخ تجمل. سلسلے روز و شب نقش گرے حادثات تو ہے ہی, لیکن کچھ واقعات ایسے بھی ہوتے ہیں جو کسی بھی سماج کو جھنجھوڑ کر رکھ دیتے ہیں اور سماج کے حساس لوگوں کو لرز خیز بھی کر دیتے ہیں. بدقسمتی سے عظیم انسانی اور مذہبی قدروں کی حامل پرور کہلانے والے وادی کشمیر میں عین عید الاضحیٰ کے مقدس تہوار کی تیاریوں کے دوران گلوان پورہ بڑگام میں ایک دل دہلانے والا واقعہ رونما ہوا ہے. ایک 12 سالہ معصومہ بچی کی گمشدگی کے بعد ایک خالی مکان سے اس کی لاش ملی ہے. اس نابالغ معصوم بچی کی مبینہ عصمت دری اور قتل کا واقعہ انتہائی دلدوز ہے. اس واقعے سے ہمارے سماج میں اخلاقی قدروں کے زوال اور سماجی تانے بانے کے بکھرنے کا دل دہلانے والا اور ذہن کو جھنجھوڑنے والا پیغام ابھرتا ہے. چند دہائیوں پہلے تک کشمیر اور کشمیری سماج لگ بھگ جرائم سے پوری طرح پاک تھا, جہاں سماجی و مذہبی عقیدہ یہی تھا کہ کسی بھی معصوم شخص کا قتل پوری انسانیت کا قتل ہے. یکایک تنزل کی ایک آندھی آئی اور اس پرامن کشمیر کو خوف دہشت اور وحشت کی فضا میں بدل گئی. اس بات میں شک نہیں کہ بڑگام کے اس واقعے نے پوری وادی کو گمزدہ کر دیا ہے. پولیس معاملے کی سنجیدگی سے تحقیقات کر رہی ہے. واقعے کی ہر سطح پر شدید مذمت ہو رہی ہے اور قصورواروں کو سخت سے سخت سزا دینے کا مطالبہ زور پکڑ رہا ہے. اس تعلق سے لیفٹنٹ گورنر منوج سنہا اور وزیر اعلی عمر عبداللہ دونوں نے اس واقعے میں ملوث درندوں کو کیفر کردار تک پہنچانے کا عزم ظاہر کیا ہے. یہ بات بے حد ضروری